यो आकाशवाणी गण्डकी केन्द्र हो। अब गंगा छेत्रीबाट समाचार सुन्नुहोस्। असममा बीजेपी नेतृत्वाधीन एनडीए सरकारले आगामी 5 वर्षमा 2 लाख बेरोजगारी युवा युवतीको सरकारी पदको नियुक्ति प्रदान गर्नेछ भन्दै मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो पुनः राजा रूपमा व्यक्त गर्नुभयो। गुवाहाटीमा भएको निजुत मैना र निजुत बाबु योजनाको आवेदन पत्र वितरणको शुभारम्भ गर्दै कार्यक्रममा उपस्थित रही शिक्षार्थीहरूको उद्देश्यमा यो भाषण दिँदै मुख्यमन्त्रीले भन्नुभएको छ कि भारत तथा असमको कर्मसंस्थापनको सुविधा चाँडै वृद्धि पाएको छ भन्दै अरू संस्थापनको निम्ति शिक्षार्थीहरूले आफैलाई उपयुक्त गर्नुपर्ने छ भन्दै उहाँले व्यक्त गर्नुभयो। साथै उहाँले भन्नुभएको छ कि सरकारको नयाँ जुन 2 लाख पदको नियुक्ति दिनेछ त्यसको भित्र लेबोरेटरी टेक्निसियन, जिएनएम, एएनएम आदि कारिगरी ज्ञानमा प्रयोजन भएका

पदको संख्या प्राय जस्तो 22,000 हुनेछ। यतासम्म विज्ञान शाखाको अध्ययन गरेका छात्रछात्रीको संख्या कम्ती भएको विषयलाई लिएर आक्षेप प्रकाश गर्नुभएको छ। साथै विज्ञानको शाखामा पढेका छात्रछात्रीहरूको नियोगको सम्भावना अरूभन्दा धेरै रहनेछ। पूर्वको सरकारले धनको लेनदेनमा रोजगार दिएको प्रसङ्गलाई उल्लेख गर्दै मुख्यमन्त्रीले भन्नुभएको छ कि गए 5 वर्षमा योग्य 160,000 प्रार्थीलाई नियुक्ति दिएको थियो र यी पदहरूको नियुक्तिको दुर्नीति अहिलेसम्म आएको छैन। यसबार नियुक्तिको प्रक्रिया पूर्वको भन्दा सम्पूर्ण निकाय र स्वच्छ हुनेछ भन्दै उहाँले व्यक्त गर्नुभएको छ। मुसल्लाले वर्षा र नदनदीको जलस्तर बढ्नको कारणले राज्यमा बाढ परिस्थिति अहिलेसम्म डरलाग्दो रहेको छ। असामाजिक दुर्योग व्यवस्थापन प्राधिकरणले प्रकाश गरेअनुसार राज्यमा चल्दो वर्षको बाढमा मृत्यु भएको संख्या 97 बढ्नको साथसाथै 15 जिल्ला विस्तृत अञ्चलहरूमा अझसम्म बाढको चपेटमा परेको छ। 881 गाउँको 168,000 धेरै मानिस र 14,382 हेक्टर धेरै कृषिभूमि साम्प्रतिक बाढमा क्षतिग्रस्त भएको छ। बाढ पीडित मानिसहरूलाई सहाय दिनको निम्ति सहारे र पुनसंस्थापन अभियान जारी रहेको छ। सरकारी तथ्यअनुसार राज्यमा 50 सहाय्य शिविर तथा 83 सहाय्य सामग्री वितरण केन्द्र सक्रिय भएका छन् र वर्तमान यो शिविरहरूमा 10,000+ मानिसले आश्रय लिइरहेका छन्। राज्य दुर्योग व्यवस्थापन प्राधिकरणले करिमगञ्ज श्रीभूमि गोलाघाट जिल्लाको निम्ति अरेन्ज अलर्ट जारी गरेको छ र जिल्लाहरूमा अञ्चल विशेष स्थानीय राइजको नदीको छेउमा नजान अनुरोध गरेका छन्। श्रीभूमि जिल्लाको कुसियारा नदीको जलस्तर धारावाहिक रूपमा बढ्नको साथसाथै यसको प्रति लक्ष्य राख्दै प्रशासनले नागरिकहरूलाई नदीको छेउदेखि हट्नलाई र आफ्नो सुरक्षा सर्वाधिक गुरुत्व दिनलाई आह्वान जनाएका छन्। यता गोलाघाट जिल्लाको नुम्लीगढ धनसिरी नदीको जलस्तर क्रमात् बढेको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले न्यू डेभलपमेन्ट ब्याङ्कको सहयोगमा रूपायण हुने असम पथ नेटवर्क उन्नयनको प्रकल्पमा अग्रगति लिँदै विषयहरूसित एउटा छलफलको बैठकमा भाग लिनुभएको छ। बैठकमा प्रकल्पको अधीनमा राज्यको 126 विधानसभा समष्टिको प्राय जस्तो 3,000 किलोमिटर पथ आधुनिकीकरण नामको निर्धारित समय सीमाभित्र सम्पूर्ण गर्नलाई मुख्यमन्त्रीज्यूले विभागीय विषयकहरूलाई निर्देश दिनुभएको छ। यता केन्द्रको मन्त्रीसभाले हिजो असमको बाईहाटा चारालीदेखि मङ्गलदोई भएर तेजपुर जाने 135.87 किलोमिटर लामो सडक राष्ट्रिय सडकको 4 लेनयुक्त सडक उन्नतिकरणको प्रस्ताव अनुमोदन जनाएको छ। यो प्रकल्पको निम्ति केन्द्र सरकारले 8,970 करोड रुपियाँ व्यय गर्नेछ। यो अत्याधुनिक सडक निर्माणको कारणले गुवाहाटी र तेजपुर बीच यातायात समयको वर्तमान प्राय जस्तो 3 मिनटदेखि 1 घन्टा 70 मिनट कम्ती हुनेछ। बाढमा रेसन कार्ड नष्ट भएको र बगेर गएको व्यवहार अयोग्य भएका परिवारहरूलाई अति चाँडै रेसन कार्ड प्रतिलिपि प्रदान व्यवस्था गरिनेछ। हिजो शिवसागर र सराइदो जिल्लाको प्रशासनसित अनुष्ठित एउटा बैठकमा खाद्य असामरिक जोगान र ग्राहक परिक्रमा विभागको मन्त्री कौशिक राईले यो कुरा जानकारी दिनुभएको छ। उहाँले भन्नुभएको छ कि बाढमा क्षतिग्रस्त रेसन र कार्डधारी परिवारहरूको तालिका प्रस्तुत गर्नलाई अहिलेसम्म विभागका कर्तृपक्षले निर्देश दिएका छन्। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले 12 राष्ट्रिय हस्तताँत दिवस उपलक्ष्यमा आज नयाँ दिल्लीको राष्ट्रपति भवनमा सांस्कृतिक केन्द्रमा हुने एउटा कार्यक्रममा 2025 सन्त कवि हस्ततात बटा र राष्ट्रिय हस्ततात बटा प्रदान गर्नेछन्। यो बटा प्राप्त गरेका भित्र असमको 3 सिपिनी र उद्योगी महिलाहरू लगायत सुवालकुसीको गन्धमौ अञ्चलमा बुनकरको सामग्री उत्पादन प्रतिष्ठान गरेका छन्। कामरू महारा जिल्लाको बोन्दाको विशिष्ट सिपिनी रुमिनी सेतिया चौधरी हस्ततातको खण्डमा असाधारण कारुशिल्प र जीवन भरिको साधनाको निम्ति प्रदान गरेको देशको सर्वोच्च स्वीकृति सन्त कवि हस्ततातबाट प्राप्त गरेका छन्। विशेष नियुक्ति अभियान छोटकरीमा एसआरडीद्वारा नियमित भएका समग्र शिक्षा असमको शिक्षक शिक्षकहरूलाई तनखा प्रदानको कुनै समस्या भएको छैन भन्दै राज्य सरकारले स्पष्ट गरिदिएको छ। हिजो शिक्षा मन्त्री डाक्टर रनेश पेगुले एसआरडी शिक्षक कल्याण मञ्च र अखिल असम प्राथमिक शिक्षक सम्मेलनसित भएको सन्दर्भमा एउटा बैठकमा भाग लिनुभएको छ। यो बैठकको अन्तमा शिक्षा मन्त्रीले भन्नुभएको छ कि वित्तीय वर्षको परिवर्तनको निम्ति यो महिना तनखाको प्रदान ढिलो हुनेछ। 2-1 दिनभित्र शिक्षकहरूले पूर्व जस्तो तनखा प्राप्त गर्नेछन् भन्दै जानकारी पाइएको छ र असम अस्मिता सलिया आसाममा अनुष्ठित कोरियन मास्टर ब्याडमिन्टन प्रतियोगिताको महिला सिङ्गल्स क्वार्टर फाइनलमा शीर्षमा चुनिएका जापानका हिना अक्सिसको विरुद्धमा खेलिनेछन्। सुन्नु त समाचार आजलाई पुरा भयो।

0: नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महाबोध शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेरोमेपको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएमएनको 101.6 मेगाहर्जमा। श्रोताबिन, समय स्टुडियो घरअनुसार 3:22:06 भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेको छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ वार्ताको कार्यक्रम। र श्रोताबिन, आजको वार्ताको कार्यक्रम अन्तर्गत प्रस्तुत छ प्लास्टिकको व्यवहार र यसको रोकथाम, यो शीर्षकमा वार्ता। र वार्ताकार हुनुहुन्छ स्वरूप शर्मा।
1: श्रोताबिन, आजको वार्ताको कार्यक्रममा आउनुहोस् त सुनौ प्लास्टिक फोहोर प्रबन्धन र सुरक्षा, यस शीर्षकमा यो वार्ता। वार्ताकार हुनुहुन्छ स्वरूप शर्मा।
2: प्लास्टिक एउटा यस्तो पदार्थ हो जसलाई विभिन्न आकारमा बदल्न सकिन्छ। प्लास्टिक शब्दको उत्पत्ति युनानी प्रेतिकोसबाट भएको हो, जसले अर्थ हुन्छ कुनै पनि आकारमा ढाल्नु। राम्रो प्रतिरोधी क्षमता भएको हुनाले बिजुली प्रवाहको झट्का यसमा लाग्दैन। यो पोलिमरद्वारा बनिएको हुन्छ र प्राय सबै व्यावहारिक सामानहरूमा यो पदार्थ प्रयोग भइसकेको छ। आजको सन्दर्भमा यसबाट बनेको सामग्रीहरूको प्रयोग हामी बिहानदेखि बेलुकीसम्म गर्छौँ, त्यसैले यो हाम्रो जीवनको अन्तरङ्ग साथी बन्न पुगेको छ। बजारबाट फल सब्जी ओसार्न, दुध तेल घिउ आटा चामल मसला बिस्कुट कोल्ड ड्रिङ्क्स शर्बत स्नेक्स औषधि कपडा आदि प्याक गर्न साथै अन्य धेरै कार्यहरू यसको प्रयोगद्वारा सजिलो गरिन्छ। प्लास्टिकको प्रयोग गर्नुको अर्को कारण हो टिनको डिब्बा कपडाको थैलो र कागजको लिफाफाभन्दा यो धेरै सस्तो छ। केही वर्ष अघिसम्म मान्छे बजार जाँदा कपडा अथवा पटुवा जुटको थैलो वा बाँसको टोकरी लिएर जाने गर्दथे, अहिले खाली हात जाने गर्दछन् कारण दोकानीले प्लास्टिकको थैलीमा सामान दिन्छ। हामी खुसी खुसी घर ल्याउँछौँ। अचेल खाना खानलाई प्लास्टिकका पत्री प्लेट बटुका गिलास र कपको धेरै चलन चल्दै आएको छ। यसलाई मान्छेले प्रयोग गरेपछि रद्दीदानमा अथवा खाल्डो खनेर भराउने गर्छन् अथवा कान्ला नालातिर फ्याँक्ने गर्छन्। यस खाले सहजलभ्य उपायले मान्छेको भविष्य कति अँध्यारो पार्न जाँदैछ त्यसको अन्दाज जनमानसमा अझै पुगिसकेको छैन र आज प्लास्टिक सारा दुनियाँको लागि एउटा विकट समस्या बनेको छ। अति व्यवहित यस पदार्थद्वारा उत्पन्न भएको प्रदूषण कति भयङ्कर छ त्यसको अन्दाज यहीँबाट पाइन्छ। जबकि यो सालौ साल माटामुनि रहे पनि सडेर जाँदैन, माटोमा मिल्दैन, परेको पानी धरतीमुनि जान दिँदैन र बिस्तारै माटो प्रदूषित पार्दै जान्छ। यस्तो सर्वजनप्रिय खतरनाक पदार्थको खोज 27 मार्च 1933 भएको थियो। रेजिनाल्ड गिप्सन तथा एरिक फासेट दुईजना ब्रिटिस वैज्ञानिक यसका जनक हुन्। भारतमा प्लास्टिक प्रदूषणको समस्या अति विकराल हुँदै जाँदैछ। त्यहाँ प्लास्टिकका भेला पार्नु र त्यसको चाँजो मिलाउन त परै जाओस् यसलाई घरका छेउछाउ सडक नदीनाला आदिमा फ्याँक्ने गरिएको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार देशमा प्रतिदिन लगभग 26,000 टन प्लास्टिक फोहोर निस्कन्छ। वर्ल्ड इकोनोमिक फोरमका अनुसार भारतमा वर्षिने 56 लाख टन फोहोर निस्कन्छ। दुनियाँमा जति फोहोर वर्षिने समुद्रमा फ्याँक्ने गरिन्छ त्यसको 60% भारतले फ्याँक्ने गर्दछ। यसका साथै प्रतिदिन 15,000 टन प्लास्टिक फोहोर फ्याँकिन्छ। यसमा प्लास्टिकको फोहोर पर्यावरणका लागि एउटा गम्भीर समस्या बनेको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार देशमा प्लास्टिकको फोहोर सबैभन्दा धेर बोतलका रूपमा आउँछ। सन् 2015-16 करिब 900 किलो टन प्लास्टिक बोतलको उत्पादन भएको थियो। राजधानी दिल्लीमा अरू महानगरका दाँजोमा धेरै मात्रामा प्लास्टिक फोहोर उत्पादन हुन्छ। सन् 2015 आँकडाअनुसार दिल्लीमा 699 टन, चेन्नईमा 429.39 टन, मुम्बईमा 408

सत्ताइस टन, बेङ्गलुरुमा 313.87 टन र हैदराबादमा 199.33 टन प्लास्टिक फोहोर भेला हुन्छ। त्यसमध्ये केवल 10% प्लास्टिक फोहोर रिसाइकल गरिन्छ, रहल 90% फोहोर त्यसै रहन्छ र यसले पर्यावरण दूषित पार्ने काम गर्छ। रिसाइकल प्रक्रियाले पनि प्रदूषण बढाउँदै गर्छ। रिसाइकल गरिएको रङ्गीन प्लास्टिक थैलीमा यस्तो रसायन हुन्छ जुन चाहिँ माटोमा पुग्छ र भूगर्भीय पानी र माटो दुवै विषाक्त बनाउँछ। जुन उद्योगमा पर्यावरणका दृष्टिले उचित मानिने रिसाइकल प्रविधिको प्रयोग गरिएको छैन तिनमा प्लास्टिक रिसाइकल गर्दा निस्कने विषालु धुवाले वायु प्रदूषण फैलिन्छ। समग्रमा भन्नुपर्दा प्लास्टिक मानव जातिका लागि घातक बन्दै जाँदैछ। यदि भविष्यमा यसको उचित प्रबन्धन र व्यवस्थापन गरिएन भने यो भावी पिँढीका लागि अभिशाप बन्नेछ। प्लास्टिक प्रबन्धन र व्यवस्थापनका लागि केवल सरकारी प्रयासले मात्र सफलता प्राप्त हुने छैन, यसका लागि साधारण जनताको सक्रिय सहभागिता रहनु अति आवश्यक छ। प्लास्टिकबाट हुने प्रदूषण र हानिबारे साधारण जनतालाई जानकारी गराउन साथै त्यसको उचित प्रयोग र व्यवस्थापनाबारे सरकारी अथवा बेसरकारी सङ्घ संस्थाहरूद्वारा विभिन्न गाउँ सहरमा बस्ने युवा युवतीहरूलाई विशेष रूपमा प्रशिक्षण दिनु जरुरी देखिन्छ। हाट मेला सहर बजारमा नुक्कड नाटकहरूको आयोजन गरी प्लास्टिकबाट पैदा हुने सङ्कटबारे साधारण जनतालाई सचेत गराउनुपर्छ। प्लास्टिक फोहोरलाई पूरा मात्रामा बन्द गर्ने प्राय असम्भव देखिन्छ, तापनि धेरै देशहरू यसबाट निजात पाउन विभिन्न उपाय खोज्दैछन्। कतै प्लास्टिक फोहोरबाट सडक निर्माण गरिँदैछ भने कतै इन्धन बनाइँदैछ। यस सम्बन्धमा हाम्रो देशमा पनि धेरै प्रयासहरू चलिरहेका छन्। प्लास्टिक फोहोर प्रबन्धन नियमलाई पहिलोपल्ट सन् 2011 पर्यावरण संरक्षण अधिनियम 1986 अन्तर्गत प्रस्तुत गरियो। यी नियमहरूमध्ये फोहोर भेला पार्ने जिम्मेवारी राज्य निगरानी समितिहरूको रेखदेखमा सहरी स्थानीय निकायहरूलाई दिइयो। सरकारद्वारा प्लास्टिक ब्यागको मोटाइका लागि एउटा स्तरीय मानक तय गरियो र खुद्रा विक्रेताहरूद्वारा ग्राहकलाई उपलब्ध गराइने ब्यागका लागि शुल्क दिन अनिवार्य गराइयो। रियुज, रिसाइकल, रिड्युज यी तिनवटा तरिका अप्नाएर प्लास्टिक प्रदूषणमा कमी ल्याउन सकिने प्रयास जारी छ। भारतका कतिपय राज्य र केन्द्रीय शासित प्रदेशहरूमा प्लास्टिक प्रदूषण रोक्नका लागि प्लास्टिक क्यारीब्याग पूरा मात्रामा प्रतिबन्धित गरिएको छ। केरलामा धेरै सरकारी कार्यालयका कर्मचारीहरूले प्लास्टिकबाट बनेका सामानहरू जस्तै प्लास्टिकका पानी बोतल र चिया खाने डिस्पोजेबल कपको प्रयोग गर्न बन्द गरी स्टिल कटौराको प्रयोग गर्न सुरु गरेका छन्। त्यहाँका मछुवाहरूले महासागरमा फ्याँकिएका प्लास्टिकका सामानहरू आफ्ना जालले निकाल्ने काम गरिरहेका छन्। हालैको 10 महिनामा उनीहरूले 25 टन प्लास्टिक फोहोर समुद्रबाट बाहिर निकाली जल प्रदूषण रोक्ने तथा जलीय प्राणीलाई अकाल मृत्युबाट बचाउने प्रयास जारी राखेका छन्। सिक्किम सरकारले सन् 2016 लिएको ठुलो निर्णयअनुसार त्यहाँका सरकारी कार्यालय परिसरहरूमा प्लास्टिक प्याकिङ पेयजल बोतल थैला आदिमा प्रतिबन्ध लगाएको छ। यसका साथै प्लास्टिक प्रयोग गर्दा हुने बिमारीबारे जनतालाई अवगत गराउने कार्यक्रम चलाएर धेरै मात्रामा सफल भएको छ। सन् 1988 प्लास्टिकबाट बनेका डिस्पोजेबल सामानहरू जस्तै प्लास्टिक ब्याग बोतल तथा सिङ्गल युज प्लास्टिकमाथि प्रतिबन्ध लगाउने सिक्किम सरकार भारतको पहिलो राज्य बन्यो। आन्ध्र प्रदेश राज्यले पनि यस सन्दर्भमा स्केल आउट प्रोग्राम सुरु गरेको छ। प्लास्टिक फोहोरबाट बढ्दो प्रदूषणको स्थितिलाई हेरी केरला, महाराष्ट्र, तामिलनाडु आदि राज्यले यसको उपयोग सडक निर्माण कार्यमा गर्न लागेका छन्। प्लास्टिक नियन्त्रण र प्रबन्धनका लागि केही उपायहरू यस प्रकार दर्शाउन सकिन्छ। प्लास्टिकको उत्पादन र वितरणमा नियन्त्रण गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ। समग्रमा के भन्न पर्ने हुन्छ भने प्लास्टिक फोहोर वैश्विक स्तरको ठुलो समस्या बन्न पुगेको छ। यसबाट केवल मानिसको मात्र हानि भएको छैन, अन्य जीवजन्तु लगायत समुद्री अथवा जलीय जीव समेत अछुतो छैनन्। धेरैजस्तो प्लास्टिक उत्पादन सामग्रीहरू केवल एकपल्ट प्रयोग गरेपछि फ्याँक्ने चलन छ। यस्ता उत्पादहरूको बन्द गर्नुपर्छ, साथै विकल्पका रूपमा केही उत्पादहरू लिनुपर्छ जुन चाहिँ धेरै दिनसम्म प्रयोग गर्न सकियोस् तथा त्यसको जीवनकाल समाप्त भएपछि पुनः प्रयोगमा ल्याउन रिसाइकल गरी अर्को काममा व्यवहार गर्न सकियोस्। ठोस फोहोर प्रबन्धन नियम 2016 प्रभावशाली ढङ्गले लागू गर्नुपर्छ। यस अन्तर्गत फोहोर सुक्खा र भिजेको भिन्न भिन्नै राख्नुपर्नेछ, जबकि यसले पर्यावरण प्रदूषण रोक्